0: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
1: पोलिंग अब लोग बैलेट पेपर समेत नून लीग अगवाण के घर में पकड़े गये। नून अबले की निजी घर में मौजूदगी बैलेट पेपर से छप्पन वारा इतला इंतहाई घंटी चुका है। चांदनी के हवाले से वीडियोज ए सबूत इलेक्शन कमीशन अमलदार हवाले क्या वह पीपल्स पार्टी के मजबूत टक्कर में नून लीग एक भेरो बीहर चूंड अमल तकरारी पाने की कोशिश कर रही है। वज़ीर-ए-आज़म जे सियासी मामलन वाले सलाहकार मुजफ्फराबाद के तख एलए 27 में धांधली वो इल्ज़ाम रद्द कर छो। पीपल्स पार्टी की वीडियो जाली करार। राणा सनावला चयो है ता पीपल्स पार्टी वट सबूत आन ता इलेक्शन कमीशन वट जमा कराए। सुबह का शाम ताई पोलिंग थी पर का भी शिकायत सामू न आई। पीपल्स पार्टी खटण ते खुशी मल्हाईंदी आहे ऐं हारण ते धांधली जो घोड़ कंदी आहे। फिलहाल डॉक्टर सरदारी बुधाए त कंहिंजा ॾींहं गणजण शुरू थिया आहिनि। छा ऐवान सदर जा ॾींहं गणजण शुरू थी रहिया आहिनि?
2: با نیروهای نظامی کاملا هماهنگی، یعنی اون آدمایی که اونجا هستن من اگه تهدید کنم علارغم میل رهبری میان طرف من، هیچ جفا در حق اون آدم ها. من استعفا بدم خب رسما اعلام میکنم استعفا دادم، استعفا نخواهم داد، خواهم ایستاد. حالا اینا هم میخوام بگن که یه اختلافی درست کنن که اینا رهبری یه چیزی میگه اینا یه چیزی میگه،
3: چیزی رو که عیانت چه حاجت به بیان است.
2: همه این مردمی که این سختی های ما رو میبینند و تحمل میکنن
3: برای ایران دارن این کار
2: میکنن. خصوص به آدمی که ناتوانه نمیدیم.
3: تو جریان قانون حجاب ایشون خیلی کمک کردن.
2: تمام اونایی که شهید شده بودن فوت کرده بودیم گفتیم خود ملیشون اعلام میکنن. هر کی اضافه داره خب بگه. یه عدد 3000 رقمی رو 34000 گفتم، این نشون میده اینا چقدر نامرد و وطن فروش، این نشون میده اینا چقدر نامرد و وطن فروش.
1: استیفان علی دس ملک لائے کم کندو راندو سی ایران جنگ ودھائن جو خواہشمند نہ ہے پر سرحد تو دفاع جاری رکھندو. ایرانی صدر مسعود قزوین چیو ہے تا تہران کے اڑو معاشرو قائم کرنے سے کم کرنے گرجے جو دشمن کے مداخلت گراہکو پیدا کرنے کو موقع نہ دے. خلافن جو خاتمہ پڑے مداخلت وارن امکانن کے گھٹ کرو. اڑو معاشرو ٹھہرو ہے جو دشمن کے ایرانی سماج کے ویران یا تباہ کرنے کو موقع نہ دے.
4: We are talking right now, we're talking, and we're talking at the request of Iran, backed by Saudi Arabia, backed by UAE, and backed by Qatar in particular, but others also. Many, many countries called, many, the leaders of many are friendly with a lot of them, almost all of them, one way or the other, and they all wanted to give this a last chance. This is a last chance. This is not something that... If it doesn't happen, this is a last chance for them to sign a good document. Yeah, please.
5: Mr. President, New York City Mayor Sarah Mamdani is requiring...
1: सुठो मुआदो करण लाइ ईरान वटि आख़िरी मौको आहे। तबाही खां पहिरीं ईरान खे आख़िरी मौको ॾिनो आहे। तेहरान मुआदो न कयो त तबाह थी वेंदो। अमरीकी सदर डोनाल्ड ट्रम्प चयो आहे त ईरान सां ॻाल्हियुनि जे पहिरें मरहले में आबदार मुस्ते खोलियो वेंदो। इहो मरहलो ईरान जे अटमी हथियारनि बाबति हूंदो। तेहरान खे कॾहिं बि अटमी हथियार हासिल करण न ॾिना वेंदा। ईरान सां गॾु सऊदी अरब, यूएई ऐं कतर बि ॻाल्हियुनि जी दरख़्वास्त कई हुई। ॻाल्हियूं थींदियूं आहिनि त बि ईरान तरदीद कंदो आहे। नतीजनि जो इंतज़ार करणु घुर्जे।
0: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
6: मटियारी के हो तो आवाज भी मटियारी की है, सुनते रहो जीए एफएम 91.6।
7: यार कुछ डीन खां चेल जो सूर जोड़न जी तकलीफ असाबी दर्द एतरो वधी वियो आहे जो हलन फिरन भी दुखियो लगे थो।
8: तो पोई तू फकीरी डेक्स ऑइंटमेंट इस्तेमाल छो नथो करी?
7: इहा वाकई फायदे वारी आहे छा?
8: बिल्कुल, फकीरी डेक्स मरम मुतासिर थियल हंध ते आसानी सां जज़्ब थी सूर ऐं सोडियम मां आराम पहुचाइण में मदद ॾिए थी।
7: सिर्फ चेल ऐं सूर लाइ
8: न अदा, असाबनि जो सूर, जोड़न जो सूर, कंध ऐं चेल जी तकलीफ, सट, धक लगण, पुराणन जख्म जे सूर ऐं चमड़ीअ जे जलन लाइ बि फ़ाइदेमंद आहे।
7: इस्तेमाल कीअं कजे?
8: मुतासिर थियल हंध ते ॾींहं में 2-3 भेरा नरमी सां लॻायो ऐं आराम जो अहसास हासिल करियो। जी हाँ, फकीरी डेक्स ऑइंटमेंट, सूर खां आराम, हर रोज हर कदम। अॼु वेझे स्टोर तां नालो वठी ख़रीद करियो फकीरी डेक्स ऑइंटमेंट।
9: हक सच जो आवाज गीत संगीत जो आवाज जीए हैदराबाद मटियारी FM 91.6 सिंध जो आवाज बुधंदा रहो।

0: क्या आप आसाबी दर्द, जोड़ों की तकलीफ,
1: कमर दर्द या पट्ठों की सूजन से परेशान हैं?
0: अब दर्द को कहें अलविदा
1: फकीरी डेक्स ऑइंटमेंट के साथ।
0: जी हाँ,
1: फकीरी मरहम बनाने वालों की फखरिया पेशकश
0: फकीरी डेक्स ऑइंटमेंट।
1: ये ऑइंटमेंट
0: मुतासरा जगह पर आसानी से जज्ब होकर
1: दर्द, सोजिश
0: और अकड़न से आराम पहुँचाने में मदद देता है।
1: आसाबी दर्द, जोड़ों का दर्द,
0: गर्दन और कमर की तकलीफ,
1: पट्ठों के खिंचाव, मोच,
0: चोट, पुराने जख्मों के दर्द
1: और जल्दी जलन में मुफीद।
0: मुतासरा जगह पर दिन में 2 से 3 मर्तबा नरमी से लगाएं और सुकून का एहसास पाएं।
1: फकीरी डेक्स ऑइंटमेंट,
0: तेज आराम, मुआसर हिफाजत और काबिले एतमाद मयार।
1: हर अच्छे स्टोर से नाम लेकर तलब कीजिए।
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज।
3: अमल ना ही कहो, आई नए निजाम ते सच्चाई से अमल करा सी त निजाम भी डिलीवर कर दो। वज़ीर-ए-आज़म जी सलाहकार राणा सनावला चयो है त असां आइन जी वजकरी कयूं आई निजाम के जकरियल रखूं त ही कम कीअं कंदो। ये सिस्टम अध सदी कामयाब रहियो आहे, अॻिते भी कामयाब रहंदो। आज़ाद कश्मीर जी चूंड शफ़ाफ़ थी आहे, चूंड अमल मुकमल थियण बाद पीपल्स पार्टी भी नतीजा तस्दीक करे वठंदी। मुज़फ़्फ़राबाद जे ॿिनि टकन LA 27 ऐं LA 28 ते पोलिंग जो वक़्तु ख़तम थियण खां पोइ वोटनि जी ॻणप जारी। LA 27 जे सभिनी 196 ऐं LA 28 जे 57 पोलिंग स्टेशन ते सुबुह 8 खां शाम 5 वगे ताईं पोलिंग जारी रही। LA 27 ऐं LA 28 ते मौसम जी ख़राबी ऐं सामान न पहुचण सबबि पोलिंग मुलतवी थी हुई। पीपल्स पार्टी जी नायब सदर पारां मुज़फ़्फ़राबाद जे LA 27 में धांधली जो इल्ज़ाम। तेज़ेमान बयान में चयो आहे त पोलिंग अमलो बैलेट पेपर्स समेत नवनि लीग अॻवाणनि जे घर मां पकड़ियो वियो। चूंड अमले जे निजी घर में मौजूदगी ऐं बैलेट पेपर ते छपनि वारा इतलाह इंतिहाई गन थी चुका आहिनि। धांधली जे हवाले सां वीडियोज़ ऐं सबूत इलेक्शन कमीशन अमलदारनि हवाले कया विया आहिनि। पीपल्स पार्टी जे मज़बूत तकनि में नवनि नून लीग ऐं हिकु भेरो ॿीहर चूंड अमल तकरारी पाइण जी कोशिश करे रही आहे। वज़ीर-ए-आज़म जे सियासी मामलनि वारे सलाहकार मुज़फ़्फ़राबाद जे LA 27 में धांधली वारनि सां रद्द करे छॾियो। पीपल्स पार्टी जी वीडियो जारी करार राणा सनावला चयो आहे त पीपल्स पार्टी वटि सबूत आहिनि त इलेक्शन कमीशन वटि जमा कराए सुबुह खां शाम ताईं पोलिंग थी पर का बि शिकायत साम्हूं न आई। पीपल्स पार्टी खटण ते ख़ुशी मल्हाईंदी आहे ऐं हारण ते धांधली जो गोड़ कंदी आहे। लाल भुट्टो सरदारी ॿुधाए त कंहिं जा ॾींहं गणजण शुरू थिया आहिनि, छा ऐवान सदर जा ॾींहं गणजण शुरू थी रहिया आहिनि?
4: با نیروهای نظامی کاملا هماهنگی. یعنی اون آدمایی که اونجا هستن، من اگه تهدید کنم علارغم میل رهبری میان طرف من، هیچ جفا در حق اون آدم هست. من استعفا بدم، خب رسما اعلام میکنم استعفا دادم. استعفا نخواهم داد، خواهم ایستاد. حالا اینا هم میخوام بگن که یه اختلافی درست کنن که اینا رهبری یه چیزی میگه، اینا یه چیزی میگه.
5: چیزی که عیان است شهادت به بیان است.
4: همه این مردمی که این سختی های ما رو میبینند و تحمل میکنن
5: برای ایران دارن این کار
4: میکنن. به آدمی که ناتوانه نمیدیم.
5: تو جریان قانون حجاب ایشون خیلی کمک کردن.
4: تمام اونایی که شهید شده بودن، فوت کرده بودیم، گفتیم خود ملیشون رو اعلام بکنن. هر کی اضافه داره خب بگه. یه عدد 3000 رقمی رو 30000 گفتن، این نشون میده اینا چقدر نامرد و وطن فروشن. این نشون میده اینا چقدر نامرد و وطن فروشن.
3: استعفا ندیده سو بلکلائی کم کردو راندو سیران جنگ بدان جی کوشش نہ پر سرحدن جو دفاع جاری رکھو۔ ایرانی صدر مسعود پزیشکیان چیو ہے تہران کے اڑو معاشرو قائم کرتے کم کرن گرجے جو دشمن کے مداخلت وراغو پیدا کر جو موقع نہ دے کلاپن جو ہاتھوں پر مداخلت وارن امکانن کے گھٹ کرو اڑو معاشرو ٹھہرو ہے جو دشمن کے ایرانی سماج کے بران یا تباہ کر جو موقع نہ دے۔
6: When you ask me, no, we're not talking. I'm saying we are talking right now. We're talking, and we're talking at the request of Iran, backed by Saudi Arabia, backed by UAE, and backed by Qatar in particular, but others also. Many, many countries called. Many, the leaders of many are friendly with a lot of them, almost all of them, one way or the other, and they all wanted to give this a last chance. This is a last chance. This is not something that.
7: doesn't happen, this is a last chance for them to sign a good deal.
3: سٹو معاہدوں کرنا ایران وٹ آخری موقع ہے تباہی کا پہری ایران کے آخری موقع ڈنو ہے تہران معاہدہ نہ کر تو تباہ ویو عامر صدر ڈونلڈ ٹرمپ ہے تو ایران سے گرین کے پہرے مرحلے میں آپنا ہرمس کے کھولو ویو بو مرحلہ ایران کے ایٹمی ہتھیار بابت ہوں تہران کے کدیں بھی ایٹمی ہتھیار حاصل کر نہ ڈنا ویندا ایران سے گڈ سعودی عرب یو اے ای قطر بھی گال کی درخواست کئی ہوئی گال تبھی ایران تردید کرد ہے نتیجن جو انتظار کرنا گرجی امریکی شرطن تے اپنا ہرمز نہ کھلندو ایران پینچے موقف تے قائم ہے امریکی ناکابندی جاری رہی تے نتیجہ خطرناک نکلی سکن تھا ایران کے سپریم لیڈر مشتبہ خامنائی کے سینئر صلاحکار میجر جنرل محسن رضائی کہو ہے تے ایران امریکی ناکابندی کے ودیک برداشت نہ کندو ناکابندی تے امریکی جا پائے ہرمز تبادلہ سے اجازت نہ دیندو نئی قبول ایران کی وارننگ تے جہاز واپس موٹی رہا ہے سندھ کے سرکاری اسکولس میں استادان آئے بے مرد عملے کے حاضری لائے فیشل ریکگنیشن مانیٹریشن تدریسی ٹوئمس ذریعے حاضری لگی بریفنگ میں بتایا ہوا تھا شروعاتی طور چھ ڈویژن کے ایک ایک ضلع میں فریمس کی شروعات تھی یہ سسٹم آن لائن تھوڑی آف لائن کم کر دو وڈے وجہ چاہیے تو فریمس میں اسکولس کی شفافیت احتساب نگرانی کے ہتھی ملتی ضلع کے لکی مروت میں سیکورٹی فورسز جو آپریشن کے طرح خارجی جانم بھیڑا سیکورٹی ذریعے موجود فورسز گج اطلاع تے لکی مروت میں آپریشن کیا ہوا جے دوران دہشت گردن کے تھاکن کے نشانوں بنائے ہو آپریشن دوران کے طرح دہشت گرد مارجی گیا سدن تھاک تباہ کیا گیا

0: क्या आप आसाबी दर्द, जोड़ों की तकलीफ,
1: कमर दर्द या पट्ठों की सूजन से परेशान हैं?
0: अब दर्द को कहें अलविदा
1: फकीरी डेक्स ऑइंटमेंट के साथ।
0: जी हाँ,
1: फकीरी मरहम बनाने वालों की फखरिया पेशकश
0: फकीरी डेक्स ऑइंटमेंट।
1: ये ऑइंटमेंट
0: मुतासरा जगह पर आसानी से जज्ब होकर
1: दर्द, सोजिश
0: और अकड़न से आराम पहुँचाने में मदद देता है।
1: आसाबी दर्द, जोड़ों का दर्द,
0: गर्दन और कमर की तकलीफ,
1: पट्ठों के खिंचाव, मोच,
0: चोट, पुराने जख्मों के दर्द
1: और जल्दी जलन में मुफीद।
0: मुतासरा जगह पर दिन में 2 से 3 मर्तबा नरमी से लगाएं और सुकून का एहसास पाएं।
1: फकीरी डेक्स ऑइंटमेंट,
0: तेज आराम, मुआसर हिफाजत और काबिले एतमाद मयार।
1: हर अच्छे स्टोर से नाम लेकर तलब कीजिए।
2: अब आप सुनेंगे जीए FM नेटवर्क पर KTN न्यूज।
3: Backed by Saudi Arabia, backed by UAE, and backed by Qatar in particular, but others also. Many, many countries go out, many, the leaders of many are friendly with a lot of them, almost all of them, one way or the other, and they all wanted to give this a last chance. This is the last chance. This is not something that, if it doesn't happen, this is a last chance for them to sign a good document. Your place.
4: अपने हरमुस सुभाणे खुली वेंदो। ईरान वटि सुठो मुआदो करण लाइ ही आख़िरी मौको आहे। तेहरान मुआदे ते सही न कई त तबाह थी वेंदो। अमरीका जा डोनाल्ड ट्रम्प चयो आहे त ईरान सां ॻाल्हियुनि जे पहिरें मरहले में अपने हरमुस खे खोलियो वेंदो। ॿियो मरहलो ईरान जे एटमी हथियारनि बाबति हूंदो। तेहरान खे कॾहिं बि एटमी हथियार हासिल करण न ॾिना वेंदा। ईरान सां गॾु सऊदी अरब, UAE ऐं कतर बि ॻाल्हियुनि जी दरख़्वास्त कई हुई। ॻाल्हियूं थींदियूं आहिनि त बि ईरान तरतीब कंदो आहे, नतीजनि जो इंतज़ार करणु घुर्जे। अमरीकी शर्तनि ते अपना हरमुस न खुलंदो। ईरान पंहिंजे मौक़िफ़ ते क़ाइम आहे। अमरीकी नाकाबंदी जारी रही त नतीजा ख़तरनाक निकिरी सघनि था। ईरान जे सुप्रीम लीडर मुश्तबा ख़ामनई जे सीनियर सलाहकार मेजर जनरल मोहसिन रज़ाई चयो आहे त ईरान अमरीकी नाकाबंदी खे वधीक बर्दाश्त न कंदो। नाकाबंदी ते अमरीकी बहरिया ऐं फ़ौज खे नतीजा भोगणा पवंदा। तेहरान अपने हरमुस मां कंहिं बि मुतबादिल रस्ते जी इजाज़त न ॾींदो, न ई क़बूल कंदो। अपनाए हरमुस ईरान जी वार्निंग ते जहाज़ वापसि मोटी रहिया आहिनि।
5: ما با نیروهای نظامی کاملا هماهنگیم، یعنی اون آدمایی که اونجا هستن من اگه تهدید کنم علارغم میل رهبری میان طرف من، هیچ جفا در حق اون آدم هست. من استعفا بدم خب رسما اعلام میکنم استعفا دادم، استعفا نخواهم داد، خواهم ایستاد. حالا اینا هم میخوام بگن که یه اختلافی درست کنن که اینا رهبری یه چیزی میگه، اینا یه چیزی میگه،
6: چیزی رو که عیان است چه حاجت به بیان است.
5: همه این مردمی که این سختی های ما رو میبینند و تحمل میکنن
6: برای ایران دارن این کار
5: خصوصا به آدمی که ناتوانه نمیدیم.
6: تو جریان قانون حجاب ایشون خیلی کمک کردن،
5: تمام اونایی که شهید شده بودن فوت کرده بودیم گفتیم خود ملیشون اعلام بکنن، هر کی اضافه داره خب بگه. یه عدد 3000 رقمی رو 34000 گفتن، این نشون میده اینا چقدر نامرد و وطن فروشن، این نشون میده اینا چقدر نامرد و وطن فروشن.
4: استیفان ندیندس ملک لائے کم کندو رہندس۔ ایران جنگ وتائن جو خواہش مند نہ ہے پر سرحدن جو دفاع جاری رکھندو۔ ایرانی صدر مسعود پزیشکیان چیو ہے تا تہران کیڑو معاشرو قائم کرن تے کم کرن گرجے جکو دشمن کے مداخلت ایں وراکو پیدا کر جو موقعو نہ دے۔ اختلافن جو خاتمہ پدئی مداخلت وارن امکانن کے گھٹ کندو۔ کیڑو معاشرو ٹھائنو ہے جکو دشمن کے ایرانی سماج کے ویران یا تباہ کر جو موقعو نہ دے۔ मुज़फ़्फ़राबाद जे बिनतकन LA 27 ऐं LA 28 ते पोलिंग जो अमल मुकमल थियण खां पोइ वोटनि जी गणप जारी। LA 27 जे सभिनी 196 ऐं LA 28 जे 57 पोलिंग स्टेशन ते सुबुह 8 खां शाम 5 वॻे ताईं पोलिंग जारी रही। LA 27 ऐं LA 28 ते मौसम जी ख़राबी ऐं सामान न पहुचण सबब पोलिंग मुलतवी थी हुई। पीपल्स पार्टी हिकु भेरो ॿीहर नवाज़ लीग मथां धांधलियुनि जा इल्ज़ाम लॻाए छॾिया। राणा सनावला पारां इल्ज़ाम रद्द। سیٹلائٹ بابا پیپلز پارٹی کے اسپیشل ویڈیو بھی جعلی قرار شہری رحمان ہے تو پولنگ ابلو بیلٹ پیپر سمیت نون لیگ اگوان کے گھر میں پکڑی ہو چونڈ عملے کی نجی گھر میں موجودگی بیلٹ پیپرز سے ٹپن وارا اطلاع انتہائی گھر تھی چکا ہے دانٹری کے حوالے سے ویڈیوز ثبوت الیکشن کمیشن عملدار حوالے کیا ویا وزیر اعظم کے سیاسی معاملے والے سلاحکار رانا سناولا چاہیے تو پیپلز پارٹی وٹ ثبوت ہیں تو الیکشن کمیشن وٹ جمع کرائے صبح کا شام تک پولنگ تھی پر کا بھی شکایت سامو نہ آئی پیپلز پارٹی کٹنے سے خوشی ملائی ہے ہارائن سے دھاندلی جو گوڑ کری ہے بلاول بھٹو بدائے تو کن جا ڈی گنجن شروع تھے ایوان صدر جا ڈی گنجن شروع تھی رہا ہے